राम राम सब सेठ धार हरि उत्तम कृपाल करता सब तू तू तू राम राम राम जन नानको शरणागति।